0: respondent. After the completion of all the 20 rounds of counting, Bharatiya Janata Party candidate Satendra Bhai Patel secured 55,481 votes, while Congress candidate Bhikabhai Rabari polled 24,850 votes. Only two candidates were in the fray for this seat, which is considered as a stronghold of BJP. Satish Patel, former councillor of Vadodara Municipal Corporation, said the people have once again reaffirmed their faith in BJP. The by-election, which recorded around 37.5% voter turnout across 260 polling stations on Friday, was necessitated following the passing of long-time BJP MLA Yogesh Patel. Aparna Khund, Akashwani News, Ahmedabad.
1: The Congress has kept the Datia seat in Madhya Pradesh, with the party candidate Ghanshyam Singh defeating his nearest rival Ashutosh Tiwari of the BJP by over 6,000 votes in the by-poll. More from our correspondent.
2: The Congress has won the Datia Assembly by election. It has defeated the Bharatiya Janata Party for the second time in a row on this seat. Congress candidate Ghanshyam Singh defeated BJP candidate Ashutosh Tiwari by 6,016 votes. After the counting, Congress workers celebrated the victory. On the other hand, BJP candidate Ashutosh Tiwari accepted the defeat. He said the party would review the election result. He also alleged internal sabotage and said party workers should remain committed to the party's value. Congress candidate Ghanshyam Singh said people had voted for development and trust. The Datia Assembly seat had fallen vacant after the membership of Congress MLA Rajendra Bharati was terminated. Abhinav Goyal, Akashwani News, Bhopal.
1: Voting for the by-polls to the three constituencies was held on the 30th of last month. This is Akashwani giving you the news. For quick news updates round the clock, follow us on our X handle at AIR News Alerts. And for details of these stories and more, log on to our website www.newsoneir.gov.in and download the News on EIR app. Karnataka Chief Minister D.K. Shivkumar expanded his cabinet today. Governor Thavarchand Gehlot administered the oath of office to 19 new ministers at a simple ceremony at Lok Bhavan in Bengaluru. D.K. Shivkumar assumed office as the Chief Minister on the 3rd of June, along with 13 other ministers. His cabinet size has now reached 33, the only woman legislator announced by All India Congress Committee. Gayatri Shanti Gowda was not sworn in today, and another legislator, Manakal Vaidya, was replaced by S.S. Mallikarjun at the last moment. Former Chief Minister Siddaramaiah was conspicuous with his absence at the swearing-in ceremony. Reacting to a few legislators expressing disappointment for not making it to the cabinet, Chief Minister D.K. Shivkumar said that it is not possible to accommodate everyone and assured them of opportunities in the future. The Tamil Nadu government has approached the Supreme Court seeking directions to the Karnataka government for immediate release of the share of Kaveri water to Tamil Nadu. Tamil Nadu government alleges that the quantum allocated to it by the Kaveri Water Regulation Committee, as well as that released by its neighbour Karnataka, was far less. A committee meeting held on the 28th of last month directed Karnataka to release 3,500 cusecs for 15 days, starting 29th of July, an order which was upheld by the Kaveri Water Management Authority later. The Parliamentary Standing Committee on Communication and Information Technology today met Meta officials in New Delhi regarding the temporary removal of Prime Minister Narendra Modi's video from Facebook. BJP MP and chairperson of the committee, Nishikant Dubey, criticized Meta India for removing the social media post of the Prime Minister. Talking to reporters after the meeting, Mr. Dubey said that the committee has demanded Meta CEO Mark Zuckerberg to apologize for this, and if he does not do so, then the safe harbor protection under Section 79 should be withdrawn from him. The BJP MP also accused Meta, YouTube and X of failing to adequately address issues related to their algorithms and content moderation. External Affairs Minister Dr. S. Jayashankar today held a meeting with Uzbekistan's Foreign Minister Bakhtiar Saidov in Delhi. He highlighted that bilateral relations between India and Uzbekistan have expanded over the years and span a diverse range of domains today.
3: We share a commonality of views on international and regional issues, particularly when it comes to terrorism, extremism, and drug trafficking. We cooperate in a number of bilateral and multilateral forums. We deeply appreciate that the government and people of Uzbekistan have taken a strong stand on combating terrorism in all its forms and manifestations. Both of us have shown zero tolerance towards sanctuaries and cross-border terrorism.
1: Mr. Saidov also called on President Draupadi Murmu at Rashtrapati Bhavan. President Draupadi Murmu today said education is the foundation of character building, social transformation and nation building. She called upon universities to nurture ethical, skilled and socially responsible citizens. The President inaugurated the Jagat Guru Kripalu University at Cuttack in Odisha today. President Murmu said educational institutions will play a decisive role in achieving the goals of Viksit Bharat 2047 and a Viksit Odisha 2036. The situation in Pakistan-occupied Jammu and Kashmir POJK worsened overnight as protesters refused to disperse and security forces opened fire on demonstrators. Reports from POJK said the security forces launched a midnight crackdown on protesters with gunfire reported in Rawalkot. An intelligence bureau official said the reported gunfire came as scores of women and children joined the ongoing protest. Many women and children have remained at the protest site for the past 50 days, with dozens more joining them yesterday. People from across POJK have joined the agitation, which is now spreading rapidly across the region. According to Human Rights Council of POJK, as of yesterday, a total of 80 fatalities have been documented. Iran today said there are no talks underway with the United States and no plans for any meetings, contradicting U.S. President Donald Trump, who had said negotiations through intermediaries were scheduled for today. Earlier, speaking to reporters aboard Air Force One, Mr. Trump said diplomatic engagements involving Saudi Arabia, the United Arab Emirates, Qatar, and Iran had led him to halt what was originally planned as a massive attack. The India Meteorological Department, or IMD, has issued a red alert for heavy to very heavy rainfall over Assam, Meghalaya, sub-Himalayan West Bengal, and Sikkim till tomorrow. Heavy rainfall is also expected in Arunachal Pradesh, Nagaland and Bihar over the next 2 days, and in Delhi, Haryana, Chandigarh, Punjab, Himachal Pradesh, Jammu and Kashmir, Ladakh, Uttar Pradesh and Uttarakhand during the next 3 to 4 days. Young cyclist Harshita Jhakar rode into history books by becoming the first Indian woman to be a part of the Tour de France FAMA in Switzerland. The 19-year-old led a pack of 8 talented cyclists from Afghanistan, Algeria, Chile, Ethiopia, with 2 riders, Namibia and Uganda, during the ceremonial start at stage 2 of the Grueling race yesterday. The event started on 1st of this month in Lausanne and will end on the 9th August in Nice. In a bilingual live phone-in program, Public Speak, tonight at 9:30 p.m., we will bring a discussion on cyber fraud and cyber security, safeguarding the digital citizen. During the program, listeners can ask questions on telephone numbers 011-2371-7117, 011-2371-7106. Alternatively, you can also send your queries via WhatsApp to the number 928-909-4044. And now, before we end the bulletin, the headlines once again. Lok Sabha passes bill to increase the strength of Supreme Court judges from 33 to 37. Rajya Sabha clears legislation to simplify dispute resolution and address payment delays faced by MSMEs. In Assembly by-polls, Jan Suraj leader Prashant Kishore wins Bankipur seat in Bihar. BJP retains Manjalpur in Vadodara, Gujarat. Congress keeps Dathia in Madhya Pradesh. Karnataka Chief Minister D.K. Shivkumar expands cabinet, inducting 19 new ministers. Red alert issued for very heavy rainfall in Assam, Meghalaya, sub-Himalayan West Bengal and Sikkim till tomorrow. In POJK, situation worsens overnight as security forces open fire on protesters refusing to disperse. That is all in the news at 9. Good night.
4: आदाब, यह आकाशवाणी है। खबरों के साथ मैं फुरकान खान। लोकसभा ने सुप्रीम कोर्ट के जजों की तादाद 33 से बढ़ाकर 37 करने के बिल को मंजूरी दे दी है। बहुत छोटी छोटी और दरमियाना दर्जे की सनअतों की तरक्की के तरमीमी बिल को राज्यसभा ने पास कर दिया है। असेंबली जिमनी इंतखाबात में जन स्वराज के लीडर प्रशांत किशोर ने बिहार की बांकीपुर सीट पर जीत हासिल की है। बीजेपी ने गुजरात के वडोदरा की मुंजलपुर सीट पर अपनी जीत बरकरार रखी है। कांग्रेस ने मध्य प्रदेश की दातिया सीट पर फिर जीत हासिल की। कर्नाटक के वजीर आला डी के शिवकुमार ने 19 नए वुजरा शामिल करके काबीना में तौसी की है। आसाम, मेघालय, जेली, हिमालयी मगरबी बंगाल और सिक्किम में कल तक बहुत शदीद बारिश के लिए रेड अलर्ट जारी किया गया है। पीओजेके में रात में सूरत हाल अबतर हो गई क्योंकि सिक्योरिटी फोर्सेज ने मुजाहिरीन पर फायरिंग की जिन्होंने तितर बितर होने से इनकार कर दिया था। नौजवान साइकिलिस्ट हर्षिता झाकर स्विट्जरलैंड में टूर डी फ्रांस फेम्स का हिस्सा बनकर पहली भारतीय खातून बन गई हैं। अब खबरें तफसील से। लोकसभा ने आज सुप्रीम कोर्ट में जजों की तादाद से मुतालिक तरमीमी बिल को मंजूरी दे दी। इस बिल का मकसद सुप्रीम कोर्ट में जजों की मौजूदा तादाद 33 से बढ़ाकर 37 करना है। इन 37 जजों में भारत के चीफ जस्टिस शामिल नहीं हैं। इस साल मई के महीने में सदर जमहूरिया द्रौपदी मुर्मू ने इस बारे में ऑर्डिनेंस जारी किया था। कानून और इंसाफ के मरकजी वजीर अर्जुन राम मेघवाल ने सुप्रीम कोर्ट में जजों की तादाद से मुतालिक तरमीमी बिल पेश किया। उन्होंने कहा कि वजीर आजम नरेंद्र मोदी की दूरंदेशी क्यादत में रिफॉर्म यानी इस्लाह, परफॉर्म यानी कारकर्दगी और ट्रांसफॉर्म यानी बदलाव का मंत्र मौसर तरीके से नाफिज किया जा रहा है। जनाब मेघवाल ने कहा कि अदालती शोबे में जारी इस्लाही अमल में ये बिल अहम कदम है।
5: आज प्रस्तुत ये विधेयक भी न्यायिक क्षेत्र में उसी सुधार श्रृंखला की एक महत्वपूर्ण कड़ी है। वर्तमान परिप्रेक्ष्य में माननीय सर्वोच्च न्यायालय में लंबित मामलों की बढ़ती संख्या तथा न्यायिक कार्य प्रणाली को अधिक एफिशिएंट एवं इफेक्टिव बनाने के उद्देश्य से इस अमेंडमेंट बिल में चीफ जस्टिस ऑफ इंडिया सहित अन्य न्यायाधीशों की संख्या 34 से बढ़ाकर 38 किए जाने का प्रावधान किया गया है।
4: इससे पहले अपोजिशन पार्टियों की जानिब से मुख्तलिफ मामलों पर एहतजाज के दौरान लोकसभा की कार्रवाई कई मरतबा मुलतवी की गई। लोकसभा की कार्रवाई जब सुबह 11 बजे शुरू हुई तो स्पीकर ओम बिरला ने ग्लासगो में 23वें दौलत मुश्तरका खेलों में शानदार कारकर्दगी का मुजाहरा करने पर भारतीय खिलाड़ियों को मुबारकबाद पेश की। इसके बाद जनाब बिरला ने वक्फा सवाल चलाने की कोशिश की, तहम अपोजिशन अराकीन ने तलबा के एहतजाज के दौरान की गई मुबैना पुलिस कार्रवाई का मामला उठाया। जनाब बिरला ने अपोजिशन के कुछ अराकन की जानिब से जानबूझकर रखना अंदाजी करने पर तशवीश का इजहार किया। पेश है एक रिपोर्ट।
6: पार्लियामेंट के दोनों ऐवानों की कार्रवाई में अपोजिशन की जानिब से नीट मामले पर तलबा के एहतजाज के दौरान मुबैना पुलिस कार्रवाई समेत मुख्तलिफ मामलों पर हंगामा आराई की वजह से आज एक बार फिर रखना पड़ा। लोकसभा को 3 मरतबा जबकि राज्यसभा को 2 मरतबा मुलतवी करना पड़ा। हंगामा आराई की वजह से दोनों ऐवानों में वक्फा सवाल नहीं चल सका। तहम शोरगुल और हंगामा आराई के दौरान लोकसभा ने सुप्रीम कोर्ट में जजों की तादाद से मुतालिक तरमीमी बिल 2026 मंजूर कर लिया। न्यूज डेस्क से उर्दू खबरों के लिए जमीर रजवी।
4: इस दौरान शुमारियात और प्रोग्राम के निफाज के वजीर राव इंद्रजीत सिंह ने भारतीय शुमारियाती इदारा बिल 2026 पेश किया। वहीं वजीर खजाना निर्मला सीतारमन ने बैंकर बही खाता शवाहिद बिल 2026 पेश किया। दूसरी जानिब राज्यसभा ने हंगामा आराई के दौरान माइक्रो स्मॉल और मीडियम एंटरप्राइजेस डेवलपमेंट तरमीमी बिल मंजूर कर लिया। इस बिल का मकसद माइक्रो स्मॉल और मीडियम एंटरप्राइजेस डेवलपमेंट कानून 2006 में मजीद तरमीम करना है। वहीं इस बिल का मकसद अदायगियों में ताखीर और तनाजों के इजाले के तरीक़ेकार को आसान बनाना है। जमहूरिया उज़्बेकिस्तान के उमूर खारजा के वजीर साइदोव बख्तियोर ओदिलोविच ने राष्ट्रपति भवन में सदर जमहूरिया द्रौपदी मुर्मू से मुलाकात की। जनाब ओदिलोविच और उनके वफ्द का राष्ट्रपति भवन में खैर मकदम करते हुए सदर जमहूरिया ने कहा कि भारत और उज़्बेकिस्तान के दरमियान गहरे तारीखी, सकाफती और तहजीबी ताल्लुकात हैं जो कदीम तजारती रूट से वाबस्ता हैं। उन्होंने उजागर किया कि फन तामीर, जुबान, रवायती पकवान, मौसीकी और मजहबी रवायात में मुश्तरक सकाफत ने बाहमी शराकत दारी को मजीद इस्तेहकाम बख्शा है। सदर जमहूरिया ने यह उजागर करते हुए इजहार मसर्रत किया कि उज़्बेकिस्तान के 3,000 से ज्यादा हुक्काम, पेशावर अफराद और طالب علموں نے بھارت کے تکنیکی اور اقتصادی تعاون ITEC پروگرام کے تربیتی کورسز اور دیگر اسکالرشپ پروگرام سے استفادہ حاصل کیا ہے۔ صدر مرمو نے مزید کہا کہ 16,000 سے زیادہ بھارتی طالب علم ازبکستان میں اعلیٰ تعلیم حاصل کر رہے ہیں۔ انہوں نے واضح کیا کہ یہ طالب علم دونوں ملکوں کے درمیان ایک پل کے طور پر کام کرتے ہیں اور باہمی مفاہمت اور مضبوط عوام سے عوام کے رابطوں کو بہتر کر رہے ہیں۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے آج اجاگر کیا کہ بھارت اور ازبکستان کے درمیان باہمی تعلقات میں پچھلے برسوں میں توسیع ہوئی ہے اور آج یہ بڑی تعداد میں مختلف شعبوں میں متنوع حیثیت رکھتے ہیں۔ ان میں تعمیر، توانائی، صحت اور تعلیم کے شعبے شامل ہیں۔ دلی میں ازبکستان کے وزیر خارجہ بختیور سائیدوف کے ساتھ میٹنگ کے دوران اپنے افتتاحی کلمات میں ڈاکٹر جے شنکر نے کہا کہ دونوں ممالک کے درمیان تقریباً $1 ارب کی باہمی تجارت ہے۔ انہوں نے کہا کہ دونوں ملک بین الاقوامی اور علاقائی معاملات پر، خاص طور پر دہشت گردی، انتہا پسندی اور منشیات کی ناجائز تجارت کے ضمن میں ایک جیسے نظریات رکھتے ہیں۔ اسمبلی ضمنی انتخابات میں بی جے پی نے گجرات کے وڈودرا ضلع میں منجل پور نشست پر اپنی جیت برقرار رکھی ہے۔ یہاں اس کے امیدوار ستیندر بھائی پٹیل نے کانگریس کے امیدوار بھیکا بھائی رابڑی کو 30,000 سے زیادہ ووٹوں کی اوسط سے شکست دی۔ یہ سیٹ سینئر بی جے پی ایم ایل اے اور گجرات کے سابق وزیر یوگیش پٹیل کے انتقال کے بعد خالی ہو گئی تھی، جہاں ضمنی انتخابات ضروری ہو گیا تھا۔ پیش ہے ایک رپورٹ۔
7: ووٹوں کی گنتی کے تمام 20 دور مکمل ہونے کے بعد بھارتیہ جنتا پارٹی کے امیدوار ستیندر بھائی پٹیل نے، جو ستیش پٹیل کے نام سے بھی معروف ہیں، 55,481 ووٹ حاصل کیے، جبکہ کانگریس کے امیدوار بھیکا بھائی رباری کو 24,851 ووٹ ملے۔ اس سیٹ کے لیے میدان میں صرف دو امیدوار ہی تھے، جسے بی جے پی کا مضبوط گڑھ سمجھا جاتا ہے۔ وڈودرا میونسپل کارپوریشن کے سابق کونسلر ستیش پٹیل نے کہا کہ عوام نے ایک بار پھر بی جے پی میں اپنا بھروسہ ظاہر کیا ہے۔ جمعے کو 260 پولنگ اسٹیشنوں پر تقریباً 37.5% ووٹ ڈالے گئے تھے۔ اس سیٹ پر طویل عرصے سے بی جے پی کے رکن قانون ساز اسمبلی یوگیش پٹیل کے انتقال کے بعد انتخاب ضروری ہو گیا تھا۔ آکاشوانی نیوز احمد آباد سے اپرنا کھن کی رپورٹ کے ساتھ میں توحید حقانی۔
4: جن سراج پارٹی کے بانی پرشانت کشور نے بہار کے بانکی پور اسمبلی حلقے میں جیت حاصل کی ہے۔ یہ سیٹ بی جے پی کا مضبوط گڑھ مانی جاتی ہے، جہاں 1995 کے بعد سے بی جے پی کو شکست کا سامنا نہیں ہوا تھا۔ جناب کشور نے اپنے قریب ترین بی جے پی کے حریف نیرج کمار کو 19,000 سے زیادہ ووٹوں کے اوسط سے شکست دی۔ بی جے پی کے قومی صدر نتن نبین کے راجیہ سبھا میں ان کے انتخاب کے بعد یہ سیٹ خالی ہو گئی تھی، جہاں ضمنی انتخابات ضروری ہو گیا تھا۔ پیش ہے ایک رپورٹ۔
6: پرشانت کشور نے ووٹوں کی گنتی کے پہلے ہی دور سے سبقت برقرار رکھی، جو تمام 31 راؤنڈز تک جاری رہی۔ انہوں نے مجموعی طور پر ڈالے گئے ووٹوں میں سے 49.23% ووٹ حاصل کیے۔ بی جے پی کے نیرج کمار 34.40% ووٹ حاصل کر کے دوسرے مقام پر رہے، جبکہ آر جے ڈی کی ریکھا کماری کو 10.45% ہی ووٹ ملے۔ اس سیٹ سے بی جے پی کے سابق رکن اسمبلی نتن نبین کے استعفے کے بعد ضمنی انتخاب ہوا ہے۔ بی جے پی کو 35 سال میں بانکی پور اسمبلی حلقے میں پہلی مرتبہ ہار کا سامنا کرنا پڑا۔ ضمنی انتخاب میں مجموعی طور پر 34.31% ووٹ ڈالے گئے تھے، جو سال 2010 میں اس حلقے کے بننے کے بعد سے سب سے کم اوسط رہا۔ ندھی شری کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ضمیر رضوی۔
4: کانگریس نے مدھیہ پردیش میں داتیا سیٹ برقرار رکھی ہے، جہاں ضمنی انتخاب میں پارٹی کے امیدوار گھنشیام سنگھ نے اپنے قریب ترین حریف بی جے پی کے آشوتوش تیواری کو 6,000 سے زیادہ ووٹوں کے اوسط سے ہرا دیا۔ ان تین حلقوں میں ضمنی انتخابات کے لیے ووٹنگ پچھلے مہینے کی 30 تاریخ کو ہوئی تھی۔ کرناٹک میں گورنر تھاور چند گہلوت نے آج بنگلورو کے راج بھون میں 19 قانون سازوں کو عہدے کا حلف دلایا۔ وزیر اعلیٰ ڈی کے شیو کمار، جنہوں نے 3 جون کو اپنے 13 وزیروں کے ساتھ وزیر اعلیٰ کا عہدہ سنبھالا تھا، کو کابینہ کی توسیع کے لیے 2 مہینوں کا انتظار کرنا پڑا۔ اس توسیع کے بعد کرناٹک کابینہ اراکین کی تعداد بڑھ کر 33 ہو گئی۔ کچھ قانون سازوں کی جانب سے کابینہ میں شامل نہ کیے جانے پر مایوسی ظاہر کرنے پر وزیر اعلیٰ ڈی کے شیو کمار نے کہا کہ ہر کسی کو جگہ دینا ممکن نہیں ہے۔ وزیر اعلیٰ نے ان قانون سازوں کو مستقبل میں موقع دینے کی یقین دہانی کرائی۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ وزیر دفاع راجناتھ سنگھ نے ملک کے دفاعی ایکو نظام کو مستحکم کرنے کے لیے وزارت دفاع کی فوجی اور سیویلین شاخوں کے درمیان وسیع تر تال میل کی ضرورت پر زور دیا ہے۔